واہگرو جی کا خالصہ واہگرو جی کی فتح. ایک اوہنکار ستگر پرساد سری واہگرو جی کی فتح. جاپ سری مکھواک پاتشاہی دسویں چھپے چنت پرساد چکر چہن ار برن جات ار پات نین جے روپ رنگ ار ریک پیک کو کہہ نہ سکت کے اچل مورت ان پو پرکاش متوج کہی جے کوٹ اندر اندران ساہی ساہان گنی جے تری پون مہیپ سر نر اسر نیت نیت بن تن کہت त्वय सर्व नाम कथय कवन कर्म ना वर्णत सुमत भुजंग प्रयाचंद नमस्त्वंग काले नमस्त्वंग कृपाले नमस्तंग रूपे नमस्तंग अनुपे नमस्तंग भिखे नमस्तंग लिखे नमस्तंग अकाय नमस्तंग अजाय नमस्तंग अगंजे नमस्तंग अपंजे नमस्तंग अनामे नमस्तंग अठामे नमस्तंग अकर्मं नमस्तंग अतर्मं नमस्तंग अनामं नमस्तंग अतामं नमस्तंग अजिते नमस्तंग अपिते नमस्तंग अबाहे नमस्तंग अटाहे नमस्तंग अनीले नमस्तंग अनादे नमस्तंग अच्छेदे नमस्तंग अगादे नमस्तंग